0: सिवाय उन लोगों के जो ईमान लाए और नेक आमाल करते रहे और एक दूसरे को हक की नसीहत और सब्र की तलकीन करते रहे।
1: इस सूरत में जमाने की कसम इस बात पर खाई गई है कि इंसान बड़े खसारे में है और इस खसारे से सिर्फ वही लोग बचे हुए हैं जिनके अंदर चार सिफतें पाई जाती हैं, नंबर एक ईमान, नंबर दो अमल सालेह, नंबर तीन एक दूसरे को हक की नसीहत करना, नंबर चार एक दूसरे को सब्र की तलकीन करना। अब इसके एक एक जुज को अलग लेकर इस पर गौर करना चाहिए ताकि इस इरशाद का पूरा मतलब वाज़े हो जाए। जहां तक कसम का ताल्लुक है, इससे पहले बारहा हम इस बात की वजाहत कर चुके हैं कि अल्लाह ताला ने मखलूकात में से किसी चीज की कसम उसकी अजमत या उसके कमालात तो अजायब की बिना पर नहीं खाई है, बल्कि इस बिना पर खाई है कि वो उस बात पर दलालत करती है जिसे साबित करना मकसूद है। पर जमाने की कसम का मतलब यह है कि जमाना इस हकीकत पर गवाह है कि इंसान बड़े खसारे में है सिवाय उन लोगों के जिनमें ये चार सिफतें पाई जाती हों। जमाने का लफ्ज गुजरे हुए जमाने के लिए भी इस्तेमाल होता है और गुजरते हुए जमाने के लिए भी, जिसमें हाल दर हकीकत किसी लंबी मुद्दत का नाम नहीं है, हर आन गुजर कर माजी बनती चली आ रही है और हर आन आकर मुस्तकबिल को हाल और जाकर हाल को माजी बना रही है। यहां चूंकि मुतलकन जमाने की कसम खाई गई है, इसलिए दोनों तरह के जमाने उसके मफहूम में शामिल हैं। गुजरे हुए जमाने की कसम खाने का मतलब यह है कि इंसानी तारीख इस बात पर शहादत दे रही है कि जो लोग भी इन सिफात से खाली थे वो बिलाखिर खसारे में पड़ कर रहे। और गुजरते हुए जमाने की कसम खाने का मतलब समझने के लिए पहले यह बात अच्छी तरह समझ लीजिए कि जो जमाना अब गुजर रहा है वो दरअसल वो वक्त है जो एक एक शख्स और एक एक कौम को दुनिया में काम करने के लिए दिया गया है। उसकी मिसाल उस वक्त की सी है जो इम्तिहान गाह में तालिबेन को पर्चा हल करने के लिए दिया जाता है। ये वक्त जिस तेज रफ्तारी के साथ गुजर रहा है, इसका अंदाजा थोड़ी देर के लिए अपनी घड़ी में सेकंड की सुई को हरकत करते हुए देखने से आपको हो जाएगा। हालांकि एक सेकंड भी वक्त की बहुत बड़ी मकदार है। इसी एक सेकंड में रोशनी 186,000 मील का रास्ता तय कर लेती है और खुदा की खुदाई में बहुत सी चीजें ऐसी भी हो सकती हैं जो इससे भी ज्यादा तेज रफ्तार हों, ख्वाह वो अभी तक हमारे इल्म में ना आई हों। तहम अगर वक्त के गुजरने की रफ्तार वही समझ ली जाए जो घड़ी में सेकंड की सुई के चलने से हमको नजर आती है, और इस बात पर गौर किया जाए कि हम जो कुछ भी अच्छा या बुरा फेल करते हैं और जिन कामों में भी हम मशगूल रहते हैं, सब कुछ उस महदूद मुद्दत उम्र में वकूफ पजीर होता है जो दुनिया में हमको काम करने के लिए दी गई है, तो हमें महसूस होता है कि हमारा असल सरमाया तो यही वक्त है जो तेजी से गुजर रहा है। इमाम नाज़ी ने किसी बुजुर्ग का कौल नकल किया है कि मैंने सूरह असर का मतलब एक बर्फ फरोश से समझा जो बाजार में आवाज लगा रहा था कि रहम करो उस शख्स पर जिसका सरमाया घुला जा रहा है, रहम करो उस शख्स पर जिसका सरमाया घुला जा रहा है। उसकी ये बात सुनकर मैंने कहा यह है वल असर इन्नल इंसान लफी खुसर का मतलब। उम्र की जो मुद्दत इंसान को दी गई है वो बर्फ के घुलने की तरह तेजी से गुजर रही है। इसको अगर जाया किया जाए या गलत कामों में सर्फ कर डाला जाए तो यही इंसान का खसारा है। बस गुजरते हुए जमाने की कसम खाकर जो बात इस सूरत में कही गई है, इसके मानी ये हैं कि ये तेज रफ्तार जमाना शहादत दे रहा है कि इन चार सिफात से खाली होकर इंसान जिन कामों में भी अपनी मोहलत उम्र को सर्फ कर रहा है वो सब के सब खसारे के सौदे हैं। नफे में सिर्फ वो लोग हैं जो इन चारों सिफात से मुत्तसिफ होकर दुनिया में काम करें। ये ऐसी ही बात है जैसे हम उस तालिब इल्म से जो इम्तिहान के मुकर्रर वक्त को अपना पर्चा हल करने के बजाय किसी और काम में गुजार रहा हो, कमरे के अंदर लगे हुए घंटे की तरफ इशारा करके कहें कि ये गुजरता हुआ वक्त बता रहा है कि तुम अपना नुकसान कर रहे हो। नफे में सिर्फ वो तालिबे इल्म है जो इस वक्त का हर लम्हा अपना पर्चा हल करने में सर्फ कर रहा है। इंसान का लफ्ज अगरचे वाहिद है, लेकिन बात के फिक्रे में उससे उन लोगों को मुस्तस्ना किया गया है जो चार सिफात से मुत्तसिफ हों। इसलिए लामुहाला ये मानना पड़ेगा कि यहां लफ्ज इंसान इसमें जिंस के तौर पर इस्तेमाल किया गया है और उसका इतलाक अफराद گروہوں، اقوام اور پوری نوع انسانی پر یکساں ہوتا ہے۔ پس یہ حکم کے مذکورہ چار صفات سے جو بھی خالی ہو وہ خسارے میں ہے، ہر حالت میں ثابت ہوگا، خواہ ان سے خالی کوئی شخص ہو یا کوئی قوم یا دنیا بھر کے انسان۔ یہ بالکل ایسا ہی ہے جیسے ہم اگر یہ حکم لگائیں کہ زہر انسان کے لیے مہلک ہے تو اس کا مطلب یہ ہوگا کہ زہر بہرحال مہلک ہے، خواہ ایک فرد اس کو کھائے یا ایک پوری قوم یا ساری دنیا کے انسان مل کر اسے کھا جائیں۔ زہر کی مہلک خاصیت اپنی جگہ اٹل ہے، اس میں اس لحاظ سے کوئی فرق نہیں پڑتا کہ ایک شخص نے اس کو کھایا ہے یا ایک قوم نے اسے کھانے کا فیصلہ کیا ہے یا دنیا بھر کے انسانوں کا اجماع اس پر ہو گیا ہے کہ زہر کھانا چاہیے۔ ٹھیک اسی طرح یہ بات اپنی جگہ اٹل ہے کہ چار مذکورہ بالا صفات سے خالی ہونا انسان کے لیے خسارے کا موجب ہے۔ اس قاعدے کلیہ میں اس بات سے کوئی فرق نہیں پڑتا کہ کوئی ایک شخص ان سے خالی ہے یا کسی قوم نے یا دنیا بھر کے انسانوں نے کفر، بدعملی اور ایک دوسرے کو باطل کی ترغیب دینے اور بندگی نفس کی تلقین کرنے پر اتفاق کر لیا ہے۔ اب یہ دیکھیے کہ خسارے کا لفظ قرآن مجید کس معنی میں استعمال کرتا ہے۔ لغت کے اعتبار سے خسارہ نفع کی ضد ہے، اور تجارت میں اس لفظ کا استعمال اس حالت میں بھی ہوتا ہے جب کسی ایک سودے میں گھاٹا ہے، اور اس حالت میں بھی جب سارا کاروبار گھاٹے میں جا رہا ہو، اور اس حالت میں بھی جب اپنا سارا سرمایہ کھو کر آدمی دیوالیہ ہو جائے۔ قرآن مجید اسی لفظ کو اپنی خاص اصطلاح بنا کر فلاح کے مقابلے میں استعمال کرتا ہے، اور جس طرح اس کا تصور فلاح محض دنیاوی خوشحالی کا ہم معنی نہیں ہے بلکہ دنیا سے لے کر آخرت تک انسان کی حقیقی کامیابی پر حاوی ہے، اسی طرح اس کا تصور خسران بھی محض دنیاوی ناکامی یا خستحالی کا ہم معنی نہیں ہے بلکہ دنیا سے لے کر آخرت تک انسان کی حقیقی ناکامی و نامرادی پر حاوی ہے۔ فلاح اور خسران دونوں کے قرآنی تصور کی تشریح اس سے پہلے ہم متعدد مقامات پر کر چکے ہیں، اس لیے ان کے اعادے کی حاجت نہیں ہے۔ اس کے ساتھ یہ بات بھی اچھی طرح سمجھ لینی چاہیے کہ اگرچہ قرآن کے نزدیک حقیقی فلاح آخرت میں انسان کی کامیابی اور حقیقی خسارہ وہاں اس کی ناکامی ہے، لیکن اس دنیا میں بھی جس چیز کا نام لوگوں نے فلاح رکھ چھوڑا ہے وہ دراصل فلاح نہیں ہے بلکہ اس کا انجام خود اسی دنیا میں خسارہ ہے، اور جس چیز کو لوگ خسارہ سمجھتے ہیں وہ دراصل خسارہ نہیں ہے بلکہ اس دنیا میں بھی وہی فلاح کا ذریعہ ہے۔ اس حقیقت کو قرآن مجید میں کئی مقامات پر بیان کیا گیا ہے اور ہر جگہ ہم نے اس کی تشریح کر دی ہے۔ پس جب قرآن پورے زور اور قطعیت کے ساتھ کہتا ہے کہ در حقیقت انسان بڑے خسارے میں ہے تو اس کا مطلب دنیا اور آخرت دونوں کا خسارہ ہے، اور جب وہ کہتا ہے کہ اس خسارے سے صرف وہ لوگ بچے ہوئے ہیں جن کے اندر حضیل چار صفات پائی جاتی ہیں تو اس کا مطلب دونوں جہانوں میں خسارے سے بچنا اور فلاح پانا ہے۔ اب ہمیں ان چاروں صفات کو دیکھنا چاہیے جن کے پائے جانے پر اس صورت کی روح سے انسان کا خسارے سے محفوظ رہنا موقوف ہے۔ ان میں پہلی صفت ایمان ہے۔ یہ لفظ اگرچہ بعض مقامات پر قرآن مجید میں محض زبانی اقرار ایمان کے معنی میں بھی استعمال کیا گیا ہے، مثلا سورہ النساء آیت 137، سورہ المائدہ آیت 54، سورہ الانفال آیت 20 اور 27، سورہ توبہ آیت 38 اور سورہ صف آیت 2، لیکن اس کا اصل استعمال سچے دل سے ماننے اور یقین کرنے کے معنی ہی میں کیا گیا ہے، اور عربی زبان میں بھی اس لفظ کے یہی معنی ہیں۔ لغت میں آمن لہو کے معنی ہے صدقہ واعتمد علیہ، یعنی اس کی تصدیق کی اور اس پر اعتماد کیا، اور آمن بہی کے معنی ہے ایقن بہی، یعنی اس پر یقین کیا۔ قرآن دراصل جس ایمان کو حقیقی ایمان قرار دیتا ہے اس کو ان آیات میں پوری طرح واضح کر دیا گیا ہے، انما المؤمنون الذین آمنوا باللہ ورسولہ ثم لم یرتابوا، سورہ الحجرات آیت نمبر 15۔ یعنی مومن تو حقیقت میں وہ ہیں جو اللہ اور اس کے رسول پر ایمان لائے اور پھر شک میں نہ پڑے۔ ان الذین قالوا ربنا اللہ ثم استقاموا، سورہ حامیم سجدہ آیت نمبر 30۔ یعنی جن لوگوں نے کہا ہمارا رب اللہ ہے اور پھر اس پر ڈٹ گئے۔ انما المؤمنون الذین اذا ذکر اللہ وجلت قلوبهم، یعنی مومن تو حقیقت میں وہ ہیں کہ جب اللہ کا ذکر کیا جائے تو ان کے دل لرز جاتے ہیں. سورہ الانفال آیت نمبر 2, والذین آمنوا اشد حبا للہ, سورہ البقرہ

0: क्या सिखाया जा रहा है इस, और नमाज की असल क्या है। यहाँ तक के हदीस कुदसी में फातिहा को सलात कहा गया है, फातिहा को ही नमाज कहा गया है, और इस जो जो नमाज की बुनियाद है वो फातिहा है। और इस फातिहा में जब मैं अल्लाह ताला से हिदायत मांग रहा हूँ, पता है इसका उसके मकासद में से एक मकसद क्या है, या अल्लाह ये जोहर की नमाज होने लगी है, जोहर और असर के दरमियान मेरे सामने बहुत सारे फैसले करने को होंगे, छोटे और बड़े, इधर देखूं या इधर ना देखूं, ये कहूं या ये ना कहूं, ये जवाब मैसेज में भेजूं या ना भेजूं, इस तरह से इस डील को हाँ करूं या ना करूं, यू नो, इसके बारे में किसी से और बात करूं या ना करूं, फैसले करने होते हैं ना ये हर लम्हे में, और उस हर फैसले के लिए या अल्लाह मुझे क्या दे, हिदायत दे। और फिर ये जो जज्बा होता है हिदायत तलब करने का, वो कुछ घंटों में वो सूख जाता है, और फिर नमाज का टाइम आया, फिर क्या पूछा, हिदायत दे दे मेरे रब। अब मगरिब तक जो फैसले करने हैं उनमें हिदायत होगी, उम्मीद है कि हिदायत होगी अगर दिल से मांगी है तो। फिर एक और इसके साथ एक और बात याद आ गई, मांगने मांगने में फ़र्क होता है नहीं। अगर कोई आपसे कहे पानी ला दें और आप भूल गए, उसको भी कोई फ़र्क नहीं पड़ा, उसने मांगा तो था लेकिन कोई इतनी डेस्परेट सिचुएशन नहीं थी, और कोई आ रहा है बहुत प्यासा किया पानी दे दें प्लीज पानी, लेकिन फिर आप मौसम पे बहस नहीं करोगे, आप अच्छा अच्छा अच्छा मैं भी लेके आता हूँ। जिस तरीके से इंसान मांगता है ना, उससे पता चल जाता है उसको किसकी कितनी ज़रूरत है। अगर हम अल्लाह ताला के सामने नमाज में खड़े हैं और कह रहे हैं इन साल मुस्तकीम, वरना वो रहमत हो ही नहीं सकती, ये भी है इसके अंदर जिन अल्फाज में अल्लाह ने कहा है एक दिन सिरात मुस्तकीम। अच्छा, आप अरबी में मुख्तलिफ असालीब मुमकिन है, आप ये भी कह सकते हैं एहदीना इला सिरात, ये भी कह सकते हैं एहदीना अला सिरात, ये भी कह सकते हैं एहदीना लिस सिरात, और ये भी कह सकते हैं एहदीना सिरात, जैसे फातिहा में है, यानी मुख्तलिफ हरूफ इस्तेमाल हो सकते हैं, हर एक हर्फ का अपना मकसद है। मैं आपको इसका थोड़ा सा मुख्तसर तरीके से इनका फ़र्क समझा देता हूँ। एहदीना इला सिरात है, अगर मैं कहूँ मुझे नहीं पता कि जो हस्पताल है वो किधर है, तो आप कहें यहाँ से सीधा जाएं, फिर राइट टर्न लें, फिर लेफ्ट टर्न लें, फिर 5 किलोमीटर जाएं, अस्पताल आ जाएगा। यह है इला, उसकी तरफ हिदायत देना। एक एक डेस्टिनेशन है, एक आपकी मंजिल है, उस मंजिल की तरफ किसी को हिदायत दी जाए ना, उसके लिए इला का लफ्ज़ इस्तेमाल होता है। तो कुरान ने जब जन्नत की तरफ पहुँचने का रास्ता समझा दिया ना, वो इला है, यहदीहिम इला तरीक़ मुस्तकीम, ये इला भी इस्तेमाल हुआ है कुरान में, ठीक है ना। तो इला से मुराद होगी मालूमात, जब इला आएगा ना तो वो कौन सी मालूमात हैं जो मुझे अपनी मंजिल तक ले जाएंगी। दूसरा लफ्ज़ है अला सिरात, एहदीना अला सिरात, अला सिरात मुराद है मैं रस्ते में हूँ और रस्ते में कुछ रुकावटें आ रही हैं, और रस्ते में चलते हुए जो रुकावटें हैं उनको मैं कैसे, उनसे मैं कैसे गुजरूँ फंसे बगैर या गुमराह हुए बगैर, यानी रस्ते पर चलते हुए क्या क्या हिदायत मुझे फॉलो करनी पड़ेंगी। जैसे कहें हाँ वो हस्पताल तो 5 मील दूर है, लेकिन रस्ते में एक रोड कंस्ट्रक्शन हो रही है, वो ज़रा आप लेफ्ट पे रह जाना, या फलाना एक आएगा वो ये इशारा आएगा उस पर ज़रा साइड से गुजर जाना। ये क्या है एहदीना अला अस्सिरात, एहदीना अला अस्सिरात, ये दूसरा है। तीसरा क्या है एहदीना लिस्सिरात, एहदीना लिस्सिरात, लाम इस्तेमाल होता है, लाम हर्फुल गाया इसको अरबी में कहते हैं, आखिर तक पहुंचाने के लिए। यानी मैं किसी से कहूँ कि सर आपने हस्पताल की डायरेक्शंस तो बहुत अच्छी दे दी, मेहरबानी करके आप मेरे साथ अगर गाड़ी में बैठ जाए ना और मुझे वहाँ तक पहुँचा दें, आप मुझे वहाँ तक पहुँचा दें, या आप मेरे साथ फ़ोन पर रहें जब तक मैं पहुँच नहीं जाता। तो क्या किया, जो इंसान आपके साथ सारा रास्ता रहे जब तक आप मंजिल तक पहुँच ना जाए, उसने क्या किया, एहदीना लिस्सिरात, हमें आखिरी मंजिल तक पहुँचने तक हमारे साथ, हमें गाइड करते रहें, हमारे साथ ही रहें। ہم قرآن میں کہتے ہیں الحمدللہ الذی ہدانا لہذا وما کنا لنہتدی لولا ان ہدانا اللہ. جنت کے بارے میں کہا جاتا ہے جنت میں پہنچنے کے بعد اہل ایمان کہیں گے اللہ ہمیں ان سب میں سے بنائے, وہ ہم کہیں گے اللہ تعالیٰ کے لیے حمد ہے جس نے ہمیں یہاں تک ہدایت دی, الحمدللہ الذی ہدانا لی ہذا. لام استعمال ہوا ہے کیوں؟ کیونکہ اشارہ اس بات کی طرف کیا جا رہا ہے اللہ تعالیٰ ہمارے ساتھ پورا رستہ تھا یہاں تک پہنچائے, یہاں پہنچانے تک, یہ ہے لی. اچھا فاتحہ میں نہ اہدنا الی الصراط المستقیم ہے, نہ اہدنا علی الصراط المستقیم ہے, نہ اہدنا للصراط المستقیم ہے, بلکہ کوئی حرف ہے ہی نہیں. سیدھا سیدھا ہے کیا؟ اہدنا الصراط المستقیم بغیر حرف کے. تو کیا معنی ہوئے؟ اس کو کہا جاتا ہے العموم الاشمال, یعنی تمام حرف شامل ہیں. ان میں سے اگر ایک حرف بھی استعمال کیا ہوتا نا تو باقیوں کا حق ادا نہ ہوتا. سبحان اللہ. کیا معلومات چاہیے جنت تک پہنچنے کے لیے؟ اہدنا الصراط شامل ہے. رستے میں کیا کیا رکاوٹیں آئیں گی, ان کو کیسے سمجھا جائے؟ اہدنا علی الصراط شامل ہے. اللہ تعالیٰ ہمارے ساتھ سارا رستہ ہمارے ساتھ رہے گا, ہوا معکم اینما کنتم, اس کی معیت اس کی صحبت ہمارے ساتھ رہے گی. اہدنا للصراط, اور وہ سب شامل کر کے ایک تعبیر میں اہدنا الصراط. سبحان اللہ. اہدنا الصراط المستقیم. اب یہ الصراط کے بارے میں کچھ, اہدنا اور الصراط کے تعلق کے بارے میں کچھ بات تھی. اب آگے مختصر بات کرتے ہیں صراط کے لیے, راستے کے لیے. صحیح راستہ یا سیدھا راستہ ترجمہ ہوگا نا اردو میں الصراط المستقیم کا. صراط کے لیے عربی میں مختلف الفاظ استعمال ہوتے ہیں. سبیل کا لفظ قرآن میں استعمال ہوا ہے, طریق استعمال ہوا ہے, اور صراط بھی استعمال ہوا ہے. تو ان کا تھوڑا سا فرق سمجھ لیتے ہیں. طریق اصل میں طرق لفظ استعمال ہوتا ہے کسی دستک دینے پہ, طرق الباب, دروازے پر دستک دی. جس راستے پر لوگ چلتے رہے نا بار بار اور اس پہ قدم کے نشان بن جائیں اور پھر اس پہ گھاس اکنی بند ہو جائے اور پتہ چل جائے کہ اس طرف سے لوگ چلتے رہے ہیں کئی دفعہ, اس کو طریق کہا جاتا ہے. یعنی لوگوں کے زیادہ چلنے کی وجہ سے وہ طریق بن گئی, ٹھیک ہے, اسے طریق کہتے ہیں. اور یہ عام طور پر چھوٹے راستے ہوتے ہیں, یہ لمبے راستے نہیں ہوتے, یہ چھوٹے راستے ہوتے ہیں. اور جو چھوٹے راستے ہوتے ہیں وہ عام طور پر آپ کو ایک بڑی روڈ کی طرف لے جاتے ہیں. اس سے جو ذرا ایک بڑی سائز کی روڈ ہوتی ہے اس کو سبیل کہا جاتا ہے. یعنی اس طرح سمجھ لیں کہ جو طریق ہے وہ آپ کو سبیل تک لے جائے گی, طریق سبیل تک لے جائے گی. اچھا سبیل کیا ہے؟ سبیل جو ہے اس کی جمع ہوتی ہے سبل, سبیل اور سبل. سورۃ العنکبوت میں اللہ تعالیٰ کہتے ہیں والذین جاہدوا فینا لنہدینہم سبلنا. تو طریق چھوٹا اور بہت زیادہ چلا ہوا, اور سبیل اس سے ذرا بڑا راستہ. اچھا اور سبیل کی جمع کیا ہوتی ہے؟ میں نے کیا کہا تھا؟ سبل. اچھا طریق کی جمع ہے طرائق اور طرق دونوں. طرائق قرآن میں استعمال ہوا ہے, کنہ طرائق قددا سورۃ الجن میں. اچھا خیر صراط عجیب لفظ ہے, اس کی جمع نہیں ہے. طریق کی جمع ہے طرق اور طرائق, سبیل کی جمع ہے کیا؟ سبل. صراط کی جمع نہیں ہے. کیوں؟ یہ صراط ایسے راستے کو کہتے ہیں جس کے لیے کوئی آلٹرنیٹیو روڈ نہیں ہے. جیسے دو آئی لینڈ ہیں ان کے درمیان ایک ہی برج ہے, وہ برج کیا ہوگا پھر؟ صراط. کیونکہ اس ادھر پہنچنے کا کوئی اور راستہ نہیں ہے آپ کے پاس, ایک ہی راستہ ہے. تو طریق سے انسان سبیل پہ پہنچے, اور تمام سبیلیں جا کے کہاں ملیں گی؟ صراط پہ. اور ہو سکتا ہے کہ آپ کا شروع ہونے والا راستہ کوئی اور طریق یا کوئی اور سبیل ہو, یا کوئی اور سبیل ہو, کوئی اور سبیل ہو, لیکن بعد میں جا کر سب ایک جگہ کہاں ملیں گے؟ صراط کے اوپر. نہ صراط کا لفظ, کیونکہ اس کی جمع نہیں ہے, اس کے اور بھی معنی ہیں. صراط کا لفظ اصل میں آتا ہے صراط سے, پیش کے ساتھ صراط. اور صراط عربی میں کہتے ہیں ان کی مختلف قسم کی تلواریں ہوتی تھیں. کچھ تلواریں جو ہیں وہ ذرا بڑی ہوئی ہوتی ہیں, اور کچھ تلواریں بالکل سیدھی ہوتی ہیں. جو جو جو موٹی ہو, چوڑی ہو اور سیدھی ہو, اسے صراط کہا جاتا ہے. اسی سے نکلا لفظ جو سڑک کشادہ ہو اور بالکل سیدھی ہو اسے صراط کہتے ہیں، اور اس کے علاوہ کوئی اور راستہ نہیں ہے آپ کے پاس، اور تمام چھوٹی چھوٹی سڑکیں، طریق اور سبیل اسی میں آ کے ملتی ہیں۔ اس لفظ کے استعمال سے بہت فائدے ہیں، ایک تو یہ کہ آپ کو کوئی مشکل نہیں ہوگی، ایک دفعہ ایک راستے پر اس راستے پر انسان آ جائے تو اس کو کوئی مشکل نہیں ہوگی کہ اب کس طرف مڑیں کس طرف نہ مڑیں، کیونکہ راستہ کیسا ہے، بالکل سیدھا ہے۔ اور اس کے علاوہ کوئی اور راستہ بھی ہے کہ بس ایک ہی نہیں، ایک ہی راستہ ہے۔ اس میں ایک اور بڑی عجیب بات یہ ہے کہ یہ راستہ لمبا ہوتا ہے، یعنی منزل تو واضح ہے کہاں ہے، لیکن سفر لمبا ہے، سفر لمبا ہے۔ اب کیونکہ کشادہ ہے، کشادہ ہونے میں کیا فائدہ ہوا سوچیں ذرا، ہاں بہت سارے لوگ ایک وقت میں سفر کر سکتے ہیں، ایک لین نہیں ہے، ملٹیپل لینز ہیں، کچھ لوگ اس میں زیادہ تیز چل رہے ہیں، کچھ لوگ آہستہ چل رہے ہیں، کچھ لوگ ابھی نئے نئے کسی سبیل سے جا کے اس میں شامل ہوئے، کچھ لوگ آپ سے ہزار میل پیچھے ہیں، کچھ لوگ آپ سے ہزار میل آگے ہیں، آپ کو کچھ لوگ اپنے سے آگے نظر آ رہے ہیں، کچھ لوگ اپنے سے پیچھے نظر آ رہے ہیں، کچھ لوگ آپ سے کئی سالوں پہلے اس پورے رستے سے گزر چکے، آگے آخر تک پہنچ چکے، آپ پیچھے رہ گئے ہو، لیکن مقصد بس ایک ہی ہے، یہ نہیں کہا یا اللہ ہمیں اس روڈ پر سب سے تیز گاڑی دے دے، اس روڈ پر ہمیں سب سے تیز چلا دے، ایک بات مانگی ہے، ہدایت دے دے کہ جس بھی رستے سے ہم شروع ہوئے ہو اس سڑک تک ہمیں پہنچا دے، بس ایک دفعہ اس سڑک پر آ کے جس رفتار سے چلنا ہوگا یا جس کے ساتھ چلنا ہوگا اس کی فکر ہمیں کم ہے، کم از کم کیا ہے کہ ہم اس سڑک پر ہیں۔ اب اس سڑک پر آنے کے بعد کوئی حافظ قرآن ہے جس کو عربی بھی آتی ہے، تجوید بھی آتی ہے، عالم بھی ہے، اس سڑک پہ آنے کے بعد کوئی 55 سال عیسائی تھا کل مسلمان ہو گیا، اب وہ اس سڑک پہ، وہ پیچھے اس کو الف با بھی نہیں پتا، اس کو نماز بھی ٹھیک سے بھی پڑھی نہیں، انگلش میں نماز پڑھ رہا ہے، ٹھیک ہے نا، اس سڑک پہ کوئی 90 سال کا ہے، اس میں سڑک پہ کوئی 12 سال کا ہے، ہر ایک کی سپیڈ مختلف، ہر ایک کا لیول مختلف، ہر ایک کا علم مختلف، ہر ایک کی شروعات مختلف، کوئی کسی سڑک سے شروع ہوا تھا، کوئی کسی سڑک سے، کسی کا کوئی بیک گراؤنڈ، کسی کا کوئی بیک گراؤنڈ، کسی کی کوئی مشکلات، کسی کی کوئی مشکلات، کوئی سڑک پہ دو لوگ اکٹھے شروع ہوئے اور ایک بہت جلدی آگے نکل گیا اور ایک آہستہ آہستہ چل رہا ہے، کوئی بات نہیں، کسی کے ساتھ کمپیریسن کی ضرورت نہیں، کیونکہ اس دعا میں ہم نے منزل کی طلب نہیں کی، سڑک کی طلب کی ہے۔ عجیب دعا ہے، ہدایت مانگی جاتی ہے منزل کے لیے، ہدایت سڑک کے لیے نہیں مانگی جاتی ہے، آپ مجھے بتا دیں سڑک پہ کیسے پہنچوں، آپ کا مقصد کیا ہے، بس سڑک نہیں، سڑک سے کہاں جائیں گے، بس آپ سڑک پہ پہنچا دیں، باقی مجھے کوئی فکر نہیں۔ یہ کیسی بات کر رہے ہو، کبھی بھی نہیں ہوتا کہ آپ کی اصل غایت، آپ کا اصل مقصد سڑک ہو، آپ کا اصل مقصد ہوتا ہے سڑک کہاں لے کے جا رہی ہے، لیکن اس صورت میں ہمیں کس چیز، ہم نے کیا مانگا ہے، اگر مانگنا ہوتا، اگر ہم کہیں اصل مقصد میرا جنت ہے یا اللہ سے ملاقات ہے، یا اللہ مجھے وہ راستہ دکھا جو تجھ تک پہنچا دے، یا مجھے اپنے تک پہنچنے کا راستہ بتا دے، یہ بھی الفاظ استعمال نہیں ہوئے۔ ہدایت کس چیز کی ہے، ہدایت مجھے کسی طرح اس سڑک تک پہنچا دے، بس۔ عجیب بات ہے، اس سے ہمیں کیا سیکھنا ہے، ہمیں سیکھنا یہ ہے کہ اسلام میں، اس دنیا میں، اس زندگی میں مجھے انجام سے دلچسپی کم ہے، سفر سے دلچسپی زیادہ ہے۔ میں اگر 2 قدم چلا اس سفر میں اور میری موت ہو گئی، کامیاب ہو، اگر میں 1000 قدم چلا اور موت آ گئی، کامیاب ہو، اس سے مجھے کوئی غرض نہیں میں کتنا چلا، بس اتنا ہے کہ میں اس سڑک پر تھا اور اس سڑک پر میں چل رہا تھا۔ اب اگر یہ بات سمجھ آ گئی نا، تو مجھے کسی اور سے اپنے آپ کو کمپیئر کرنے کی دلچسپی نہیں رہی، یہ تو مجھ سے آگے نکل گئے، یہ تو مجھ سے پیچھے ہیں، ان کو بھی نہ، ہر ایک کا اپنا پیس ہے، ہر ایک کی اپنی سپیڈ ہے، بہت کشادگی ہے اس روڈ میں بھائی، آپ کسی کے پیچھے نہیں پھنسے ہوئے، کچھ لوگ آپ کے ساتھ چل سکتے ہیں، آپ کو سپورٹ کر سکتے ہیں، وہ کرتے ہیں سپورٹ آپ کو، آپ ایک دوسرے کو جو رستے میں جو آبسٹیکلز آنے والے ہیں ان کا آپ سامنا کر سکتے ہو، سائڈ پہ اور روڈز ہیں، ان پہ بڑے پیارے پیارے سائنز لگے ہوئے، تھوڑا سا لیفٹ ٹرن لے لو، ادھر بھی آ جاؤ، تھوڑی دیر ہمارے ساتھ بھی تھوڑا ٹائم گزار لو، और आपका दोस्त आपको खींचेगा, नहीं नहीं नहीं चलते रहो चलते रहो चलते रहो, नहीं यार बहुत थक गए, एग्जिट तो ले दो यार थोड़ा सा, इसी इस बस इस वीकेंड एग्जिट ले लें, उसके बाद तक उनमें बादी ही कॉमन साले हैं, उसके बाद अच्छे हो जाएंगे ना, चलते रहो साथ, जो साथ होगा ना वो आपको सपोर्ट करेगा, आपको सीधा चलाता चला जाएगा। ये बहुत खूबसूरत हिदायत है एहदिना सिराता मुस्तकीम में, लेकिन इसमें सिर्फ बस एक चीज रह गई और वो ये है कि
1: सब्सक्राइब नाउ टू द बगीना यूट्यूब चैनल to watch the rest of this series and more great content from Ustad Nu'man Ali Khan. Coming up next time on Akhri Mojza.
0: Jis tarah aap agar ainak sunglasses pehante ho uska lal rang ka shade ho to sari cheeze lal nazar aati hain, blue ho to sari blue nazar aati hain, Quran ho to sari cheeze Quran ke lens se nazar aani shuru ho jati hain, aapka ek view badal jata hai. Aur yahi ek bunyadi maqsad hai Quran ka कि अगर वो नज़र आना शुरू हो जाए तो सीधा रास्ता नज़र आना शुरू हो जाता है, और जो गलत रास्ते हैं वो नज़र आने शुरू हो जाते हैं दूर से ही। इहदिना सिरातल मुस्तकीम।
2: कमिंग अप नेक्स्ट इज बोल के लब आजाद है तेरे विद आजाद।
3: कंटिन्यू लिसनिंग टू इंस्पायर एफएम।
4: इंस्पायर एफएम।
5: السلام عليكم ورحمة الله بسم الله الرحمن الرحيم قال النبي صلى الله عليه وسلم من تمسك بسنتي عند فساد أمتي فله أجر مئة شهيد. That whoever holds tight my sunnah when there is corruption in my ummah, for him will be the reward of 100 martyrs.
6: Landlords, let us take away the hassle of letting your property. Our comprehensive services include tenant vetting, rent collection and service charges, maintenance and repairs. Ideal Properties has two branches and have been established over 20 years and have gained a wealth of knowledge and experience.
7: If you are thinking of selling or letting your property, then speak to a member of our knowledgeable team about a free, no-obligation market appraisal.
6: We can also offer guaranteed rental income.
7: Contact us on either Luton 721110 or 696050. Ideal Properties. Service with a smile, whatever your needs.
8: Biscard Pharmacy, your one-stop health and beauty pharmacy in Luton. Stockist of over 8,000 health and beauty products. At Biscard Pharmacy, we offer a range of services, including health advice and repeat prescriptions for collection and delivery to your home. We also offer a Hajj and Umrah vaccination. Come in and see us and ask about our stop smoking service. We're open 7 days a week till late, including bank holidays. Biscard Pharmacy, 157A Biscard Road, Luton. Call 457709.
9: Gems and jewels, wise sayings, interesting events, and moral lessons from Islamic history. Advice from Fudayl ibn Ayyab.
10: He once said in a sermon, addressing both the young and the old, "O group of young men, I have come across many crops that were defective even before they grew up. O group of old men, are crops harvested except after they become ripe? And what are you waiting for? And what excuse do you have to present? What will the young and the old among you say when Allah, the all-knowing, will say,
9: did we not give you lives long enough so that whosoever would receive admonition could receive it? And the warner came to you."
11: Can you imagine a child growing up without the love and protection of their parents? Over 39,000 children in Gaza have lost one or both parents in the most brutal circumstances, and many of them have permanent injuries. Agosh UK Al Khidmat Foundation has launched its Gaza Orphan Care Programme. Sponsor an orphan in Gaza for £42 per month or at agoshuk.org.
12: Assalamu alaikum wa rahmatullahi wa barakatuh. This is Ayam Khalid. You are tuned in to the Rise and Shine show with Tariq. Keep it locked.
13: Does your car sound like this on the school run? Want to change that? Then tune in to the Rise and Shine show with Brother T. Sing along to awesome nasheeds, answer our puzzling riddles, and tell us what you think of our newest events. The Rise and Shine Show, every weekday from 7 a.m. to 9 a.m.
14: From the studios of Inspire FM, the time is now midday.
2: बचपन से सुनते आए हैं ये नहीं कहना वो नहीं करना सवाल नहीं पूछना और फिर इसी रवैये से हमारे ज़हनी और माशरती मसाइल उलझते चले गए हमारे मसाइल हमारे हालात से नहीं हमारे ख्यालात से पैदा होते हैं और ख्यालात दुरुस्त किए जा सकते हैं मैं हूँ आज़ाद और अगर आप भी चाहते हैं कि हम सब आज़ाद हो सकें अपने ही पैदा किए हुए मसाइल से तो बात कीजिए क्योंकि अब बोल के लब आज़ाद हैं तेरे ओनली ऑन इंस्पायर FM
15: Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas, Fort Worth, and the whole world listening to Radio Azad, Voice of the People. Tamam sunne walon ki khidmat mein assalamu alaikum. A very, very warm welcome to the show. Sun rahe hain ji aap bol ke lab azad hain tere.
16: To jitne log sukoon ke piche bhag rahe hain, kabhi sukoon nahi aayega because asal real ko jante hi nahi hai. Real ke saath hi nahi hai. Unhein pata hi nahi to aur sari zindagi sukoon. कि हम औलादों से मोहब्बतें क्यों करते हैं सुकून के लिए उनके लिए चीज़ें बेहतर करते हैं हर गलत काम हम औलाद के लिए जायज़ कर देते हैं ताकि हमें खुशी मिले सुकून मिले नहीं मिल सकती कोई भी चीज़ जब तक आप हकीकत नहीं जानेंगे औलाद की अपनी ज़िंदगी की हकीकत मैं लोगों को जानता हूँ उनको औलाद है नहीं वो इतना तो रोते तड़पते थे मिल गई उनके हाथों वो बर्बाद हुई औलाद भी बर्बाद हुई उनके लिए मौत की दुआएं भी मांगते थे ये भी मैंने खुद अपने कानों से सुना उसके अलावा एक दूसरे के साथ अदालतों में जब ये खड़े होते ऐसी ऐसी बातें माँ बाप के बारे में लोगों से मैंने सुनी जब मैं शेखुपुरा में था मॉनिटरिंग इंचार्ज था पुलिस में रहा जब बाकी चीज़ों में जब मैं रहा और किस हद तक लोग एक दूसरे के खिलाफ जाते हैं और किस हद तक एक दूसरे के खिलाफ घर में लोग होते हैं ये घुस बैठिए बाहर से नहीं चाहिए होते ये घर के अंदर घुस बैठिए और हमारे अंदर एक डर का घुस बैठिए हम सब के अंदर है जिसका हमें कुछ पता नहीं होता इन बातों को छोड़ें आप सुनाएं कैसी हैं आप क्या कहाँ गई थी
17: मुझे थोड़ा रोज ट्रैवल करना पड़ता था मुझे फिलाडेल्फिया जाना था वो कुछ हॉस्पिटल की अपॉइंटमेंट थी तो वो इतनी देर हो जाती थी घर आते आते पूरा दिन मेरा निकल जाता
16: आपने वहाँ पे फिलाडेल्फिया में रॉकी का स्टैच्यू देखा
17: नहीं यार मतलब मैंने नहीं देखा
16: अच्छा क्या आप तो ऐसे डर के कह रही जैसे वो कोई हदीस थी
17: आजाद ये नहीं है फिलाडेल्फिया जाते हुए और न्यूयॉर्क जाते मुझे लगता है कोई ट्रॉमा है क्या मुझे डर लगता है वहाँ जाते हुए वैसे जहाँ जाना होते वहाँ जाती हूँ और वापस आती हूँ मुझे बिल्कुल नहीं पसंद वो ट्रैवल जो जो ये दोनों जो जगह हैं आई डोंट नो व्हाई
16: रश बहुत है लोग बहुत है आवाज बहुत है शोर बहुत है शायद ये वजह है
17: ये वजह भी आजाद ना मेरी बेटी मेरे साथ ही तो अक्सर मुझसे ऐसे पूछती थी जैसे हम ट्रैफिक में चार चार घंटे खड़े हैं खड़े हैं खड़े तो मैंने कहा मैं ये क्वेश्चन भी आपसे पूछूंगी तो मुझसे पूछ रही थी मैंने कहती माँ हम इस तरह खामोशी से खड़े हैं तो ये हमारी मोरालिटी अंदर की जो हम इतने खामोश हैं या यहाँ के रूल्स हैं जो हम फॉलो कर रहे हैं और हम कुछ नहीं कर रहे क्योंकि हर बंदा अपनी जगह पे खड़ा था ना
16: जी, रूल्स, तो वो रूल्स हैं, डंडा है।
17: हाँ, अच्छा लगा ये
16: आपको पता है गाँव में क्या क्या कहा जाता है खुदा करीब है कि डंडा क्योंकि रब के करीब होने का तो हमको एहसास है नहीं लेकिन जब डंडा पड़ता है ना तो यकीन करें विगड़े तिगड़ों का जो मैंने कहा था ना एक ही पीर है डंडा पीर तो ये देखें वही मुल्क है पाकिस्तान जब ये कोई बंदा ट्रैफिक की हर बंदा ट्रैफिक की खिलाफ वर्जी करता था सब कुछ कोई परवाह नहीं करता पुलिस का मजाक उड़ाते थे लोग फलां यही जब मोटरवे बनी उसमें जब नुकसान होता था आपका 750 का पहला होता था फिर 1500 का दूसरा होता था अगर आप ओवर स्पीडिंग करते थे हर एक को रोका जाता था सारी कौम उस पर सिद्धि थी कि नहीं डंडा ये इसके अलावा कोई और रास्ता नहीं है मैंने सब करके देख लिया है रब ने भी सब करके देख लिया है इसीलिए छोटी छोटी क़यामतें हर ज़माने में इसीलिए पत्थर भी बरसाए जाते हैं इसीलिए समंदर में पानियों में भी लोगों को गर्क किया गया है इसीलिए चिंगाड़े भी आई हैं इसीलिए सब कुछ अपने अपने ज़माने में लोगों ने हद हर हद पार की हर हद औलाद ने भी पार की है बेगम ने भी पार की है भाई ने भी पार की है सब कुछ हुआ है तो ये कुछ भी हो सकता है ये दुनिया है अगर आप इन तमाम रियलिटीज़ को नहीं जानते और फिर ब्रोकन हार्ट सिंड्रोम से मर जाते हैं तो फिर बड़े अफसोस की बात अगर आप हाइपरटेंशन से इन चक्करों में मर जाते हैं बड़े इसका मतलब है आप रियलिटीज़ को नहीं जानते आपको नहीं पता इंसान क्या है कैसा है कैसे पैदा हुआ है क्या कर सकता है, क्या कर जाता है, और हो जाता है तो कोई बात नहीं, आपने बाकी का जो इंसान बचा है अपने अंदर का वो उठाना और आगे चल पड़ना, कोई बात।
17: तो ज्यादा लगता है ये रूल्स हमसे हटा देंगे, फॉर एग्जांपल ये ट्रैफिक में हम 4 घंटे रोज खड़े रहते थे, लाइक कोई किसी से आगे नहीं जा रहा, कोई हॉर्न नहीं बजा रहा, सब खामोशी से आस्ता आस्ता चल, तो अगर ये रूल्स हमसे हटा दिए जाए तो
16: पूरी दुनिया में ट्रैफिक जैम हो जाएगा, और जो लोग मॉरल वैल्यूज वाले हैं, जिनका डेवलप्ड मॉरल कंपस है, वो बेचारे ट्रैफिकों में खड़े रहेंगे और वो भी एक वक्त आएगा उन्हीं की तरह हो जाएंगे जैसे बाकी सब है। आप कभी भी किसी भी गरीब मस्कीन आदमी को या किसी भी अच्छे खासे सोफिस्टिकेटेड पढ़े लिखे आदमी को चलें ले लें, उसको आप 3-4 दिन खाना ना खिलाएं, 5 दिन खाना ना खिलाएं, आपको लगता है जब उसको आप खाना देंगे तो वो पहले नैपकिन लगाएगा, कांटा छुरी सीधे करेगा अपने, फिर वो राइट से लेफ्ट की तरफ आने वाले चमचे पहले यूज करेगा, ऐसे खाएगा? बस है, देखें हैवान को इंसान बनाया गया है, हैवान को इंसान बनाया गया है, और रब ने साथ नमाज, रोजा, हज, जकाते, ये और रिचुअल्स हर रिलीजन के अंदर, रोजा आदम अलैहिस्सलाम से रोजे रखवाए गए, ठीक है, तब से सदके जारी हैं, तब से खैरातें हो रही हैं, तब से बाद में इब्राहिम अलैहिस्सलाम से हज हो रहे हैं, मुश्किल से मुश्किल चीज़ों से इंसान को सिर्फ टेम करने की कोशिश की जा रही, वो नहीं काबू आ सकता। आप यकीन करें जितनी इज्जतें, प्यार, मोहब्बतें मैंने अपनी ज़िंदगी में देखी हैं, उसके बावजूद लोगों का अपने पे इख्तियार ही नहीं, जितना चले डंडा भी ले लें, मैंने डंडा जिस हिसाब से मैंने यूज़ किया, बहुत कम लोगों ने ज़िंदगी में डंडा उस तरह यूज़ किया होगा, इतना ज़्यादा इतनी यंग एज तक सबसे ज़्यादा डंडा, मैं कैड आर्मी से शुरू किया हुआ मैंने, सेकेंड लेफ्टेनेंट से, और उससे भी लोग करते वो अपनी है, ये मैं सब करके देखा मैंने हर चीज़, रब के सारे काम करके, ये कार्रवाइयों में किताबों में नहीं ये चीज़ें मैं पढ़ता, मैं ज़िंदगी में करके देखता हूँ, और छोटी छोटी एक्सपीरियंसेस से बड़ी बड़ी चीज़ें बंदा समझ सकता है, ये सब मैंने करके देखा। कोई बंदा भी किसी भी चीज़ को जब वो कहते हैं हम फॉलो करते हैं, उसका कोई मतलब नहीं होता। जब लोग आपसे कहते हैं ना हम बहुत प्यार करते हैं, हाँ वो करते हैं जज्बाती तौर पे, अमली तौर पे नहीं कर सकते। आपको पता है रब से जो इबादत और मोहब्बत का ये क्या है, इस्लाम क्या चीज़ है? सबमिटिंग योर सेल्फ टू द विल ऑफ गॉड, ठीक है, कि रब की मर्जी है और हम उस पर चलेंगे। मोहब्बत में भी यही होता है, जो लोग आपसे मोहब्बत के दावे करते हैं वो कितना चलते हैं आपके साथ, ये जानते हुए भी कि आप जानते हैं, ये जानते हुए भी कि आप रिजल्ट दे चुके हैं, वो नहीं कर सकते बेचारे, वो अपने फियर को, उनके अंदर एक बुत है, डर का बुत, जिसको अक्सर लोग, दो किस्म के बुत होते हैं लोगों के अंदर, एक अपनी ज़ात का बुत जिसको पूछते रहते हैं जो उन्होंने खुद ही बनाया हुआ है, और एक अपने डर का बुत जिसको वो पूछते रहते हैं, इन दो बुतों के बीच में सारी कहानी ख़त्म हो जाती है। रब तो बीच में हमारी ज़िंदगी में फ्लीटिंग मोमेंट में कभी कभी कोई एक चीज़ आती है, हमें एक झमाका सा होता है तो हमें कुछ एहसास होता है, बाकी कुछ नहीं। तो क्या लोगों को छोड़ दें? नहीं, रखें सा ताल्लुक रखें, खुदा ने इसीलिए आपको पैदा किया। अमिडस्ट ऑल दिस केओस आपने अपने लिए जो भी आसानी करनी है, जो भी करके दिखाना है, ये वो वादा है। देखें अभी शो शुरू हुआ था तो शनाज जी ने कहा था कि इंसान अजल से फितना फसाद ये दुनिया में कर रहा है, ये दुनिया की बात नहीं है, वो पहला डायलॉग जो कि इंसान को पैदा किया गया और फरिश्तों और रब के बीच में, वो क्या था कि आप इसको पैदा करें तो फितना फसाद पैदा करेगा, इंसान तो फितना पैदा करेगा। फितना बाय द वे अरबिक में जो फितना है, उर्दू का फितना वो वाला नहीं है, हम फितने को फसाद में लेते हैं, अरबी का फितना का मतलब है इम्तिहान। तो ये वाले वो उसमें दोनों आप ले लें चलें, तो ये हर ज़माने में ये था, ये अभी इंसान पैदा नहीं हुआ था तो कोई बंदा पूछेगा फरिश्ते कैसे कह सकते हैं, क्योंकि इससे पहले फ्री विल सिर्फ जिन्नों को दी गई थी, और वो जिन्होंने जो किया था उसकी वजह से एक हद के बाद उनकी एक्सेस बंद कर दी गई थी और उन पर भी सख्ती की गई थी, क्योंकि फ्री विल जो है, फ्री विल रब के अलावा किसी भी और मखलूक को अगर फ्री विल में है, रब जो चाहे करे, उसके अलावा कोई भी जो चाहेगा करेगा, तो वो गलतियां करेगा, लेकिन कितनी बड़ी बड़ी गलतियां करेगा और किस हद से आगे जाएगा ये बस देखना होता है। और कभी कभी अच्छा खासा समझदार इंसान भी ये गलतियां करेगा, लेकिन क्या उसने प्री मेडिटेटेड, देखें सेल्फ डिफेंस में बंदा मार देना और प्री मेडिटेटेड मर्डर का एक जैसा सजा होती है क्या? नहीं होती। तो बिल्कुल इसी तरह ये तमाम चीज़ें जो हैं یہ بہت ڈفرینٹ اور بہت مختلف قسم کی کاروائیاں ہیں. اس بیچ میں ہی آپ تو اور ہم تو بڑے خوش قسمت ہیں, آخری پارٹ چل رہا ہے لائف کا, ہیں کہ نہیں خوش قسمت؟
17: بہت زیادہ.
16: دیکھیں ٹو تھرڈ گزار آئے ہیں اگر بایولوجیکل ایج کو دیکھا جائے, ورنہ تو کل کا نہیں پتا, پل کا نہیں پتا. لیکن اچھا خاصا گزر گیا ہے, جو غلطیاں کی تھیں ان کا کفارہ بھی ادا کر رہے ہیں, جو پہلے سوچوں میں پرابلم تھی اس کی سمجھ بھی آ رہی ہے, چیزوں کو ٹھیک کرنے کی کوشش بھی کر رہے ہیں, خود میں جو مسائل تکلیفیں پریشانیاں ہیں جو بہت سارے پرابلمس ہیں ان کو بھی حل کرنے کی کوشش کر رہے ہیں, فکر سے لے کے عمل تک, سوچنے سے لے کر ایکشن تک جو بھی ہم کرنے کی کوشش کر رہے ہیں, الفاظ سے لے کے کوشش کر رہے ہیں, تھک جاتے ہیں, ہار جاتے ہیں, جو بھی ہوتا ہے, جیسا بھی ہوتا ہے, اس کے باوجود اگر آپ شکر گزار ہیں کچھ نہیں بگڑا ہے, اگر آپ صبر کر سکتے ہیں اور پھر بھی اپنے آپ کو کلیکٹ کر کے پھر آگے چل سکتے ہیں تو پھر بھی کچھ نہیں بگڑا ہے. تو اوور آل انسان ابھی بھی یہ کچھ ہونے کے باوجود بھی وہ جو ہے نا خسارے میں ہے, وہ ابھی بھی ہم فائدے میں چل رہے ہیں, کیونکہ آخر میں کہا گیا مگر وہ لوگ نہیں جو ایمان لائے, کوشش کر رہے ہیں ایمان لانے کی, پہلے تو ایمان کو سمجھیں گے تو باقی ساری چیزیں خود ہی اپنی جگہ پہ جکسا پزل کی طرح فٹ ہو جائیں گی. اور دوسرا اور نیک عمل کرتے رہے, کوشش کرتے رہے کہ یار صحیح, واٹ از دا رائٹ تھنگ ٹو ڈو, اور حق بات کی تلقین, ٹروتھ کیا ہے اس کے بارے میں بات کرتے رہے, اور صبر کی تاکید, جب تک وہ چیز ہوتی نہیں ہے آپ ساتھ ساتھ صبر کرتے جائیں گے. مجھ سے ابھی کل کسی نے پوچھا آپ کو کیسا لگتا ہے جب اس قسم کی کوئی بات آتی ہے تو لوگ سرپرائزنگ قسم کے اوپر نیچے ہو جاتے ہیں, جیسے ابھی انڈیا پاکستان میں بات آ رہی ہے تو کئی لوگ کیا کچھ کہہ رہے ہیں. میں کہا مجھے کچھ نہیں لگتا, مجھے تو ریالٹی چیک ملتا رہتا, بڑی اچھی بات, مجھے ذرا دکھ نہیں ہوتا کس نے کیا کہا, کس سے آپ کیا ایکسپیکٹ کرتے ہیں, کوئی بات نہیں. جتنا آپ کو ریالٹی چیک ملے گا اتنا آپ اپنے آپ کو ایڈجسٹ کریں گے, اتنا آپ اپنا کمپس ٹھیک کریں گے, اتنا آپ اپنا حساب کتاب رکھیں گے, اتنا اپنے آپ پہ انحصار کریں گے, اور اتنا یو آر گوئنگ ٹو پٹ آل یور ایگز ان ڈفرنٹ باسکٹس. کوئی بات نہیں, کوئی بات کسی طریقے سے بھی کوئی بات نہیں. ماں باپ چھوڑ جاتے ہیں, کوئی بات نہیں, بہن بھائی چھوڑے, کوئی بات نہیں, کچھ کوئی بھی کبھی بھی چھوڑ جاتا ہے, چھوڑ سکتا ہے, اس کو فری میل ملی ہے. آپ ناراض ہوتے ہیں, ہو جائے, غصہ کرتے ہیں, کریں, کوئی بات نہیں, نارمل ہے. لیکن ان کی مرضی آپ یہ ہو نہیں, مطلب آپ ان پہ اپنی مرضی نہیں تھوپ سکتے. بس یہی انسان ہے اور یہی رب کے قانون ہے اور اسی کے بیچ میں سے ہم نے نکلنا ہے.
17: آپ کو کبھی اس بات کا ڈر ہوتا ہے کہ کوئی چھوڑ کے چلے جائے گا جو آپ کو بہت کلوز ہیں؟
16: ہاں پہلے بہت ہوتا تھا, پھر جب وہ چھوڑ گئے یا وہ مر گئے تو وہ بھی ختم ہو گیا. دیکھیں ہم میں سے نا سائنس یہ بتاتی ہے, نمبرز یہ بتاتے ہیں کہ ہم زندگی میں جن جن چیزوں سے ڈرتے رہتے ہیں ہماری پوری زندگی گزر جاتی ہے اور وہ ہوتا ہی نہیں. تو ایک بات اور, یہ ڈر کب ہوتے ہیں؟ جی یہ ڈر تب ہوتے ہیں, یہ کسی اور دن سوال پوچھے گا, آج ریکارڈنگ نہیں ہو رہی, ٹھیک ہے, ویڈیو کی, لیکن آڈیو ہو رہی ہے. یہ جب تک ہم انسان اپنا جو بندہ بھی اپنا, ہاں میں جب تک اپنا ہوم ورک نہیں کرتا تھا تب تک میں ڈرتا تھا, جب تک میں نے 100% سنسیریٹی سے کام نہیں کیا تھا, جب تک میں لوگوں کو سچ نہیں بتا سکتا تھا, جب تک وہ ڈیزرو نہیں کرتے تھے اور ان کو میں دے رہا تھا, اب جب وہ نہیں ڈیزرو کرتے میں نہیں دیتا, میں روک کے اس کو دے دیتا ہوں جو ڈیزرو کرتا ہے, چاہے وہ کوئی بھی ہو. اب پہلے میں بہت ساری چیزیں برداشت کر دیتا تھا, کہتا تھا کوئی بات نہیں کوئی بات نہیں, اب میں سب کو بتاتا ہوں, ہر بندے کو, میں نے اپنے ماں باپ سے لے کے ہر بندے کو ان کی ساری خرابیاں ساری برائیاں بتائی ہیں, اپنی بھی خرابیاں برائیاں میں نے ہر بندے کو بتائی, کیونکہ اب مجھے اس بات کا, جب تک آپ ڈرتے رہیں گے نا وہ, تب وہ چیزیں, یو میک دیز تھنگز ہیپن بیکاز اٹس ان یور ہیڈ, یو مینیفیسٹ دیز تھنگز. اگر آپ ڈرتے رہیں گے تو وہی ڈر آپ کے سامنے کھڑے ہوتے رہیں گے, جب آپ ڈر سے باہر نکلیں گے تو آپ کو پتہ چلے گا لوگ چھوڑتے نہیں, جان چھڑانی مشکل ہو جاتی ہے, سمجھ رہے ہیں؟ میں جو پہلے ڈرتا تھا کہ لوگ مجھے چھوڑ جائیں گے, فلاں چھوڑ جائیں گے, فیملی چھوڑ جائے گی, فلاں چھوڑ جائے گی, میں علیحدہ سے جدھر بھی جاتا ہوں میں ایک علیحدہ سے ایک چھوٹا سی جگہ بناتا ہوں جہاں میں آرام سے جی سکوں, جہاں مجھے لوگ بادر نہ کریں, کیونکہ ہر بندہ ملنا چاہتا ہے, بات کرنا چاہتا ہے, کھانے پہ لانا چاہتا ہے, فلاں کرنا چاہتا ہے, ٹائم اسپینڈ کرنا چاہتا ہے, اور میرے پاس اتنا وقت ہی نہیں ہوتا. میں کل اتنے سالوں کے بعد میٹ اینڈ گریٹ پہ گیا ہوں, میں کبھی نہیں جاتا, مجھ شان نے ریکویسٹ کی تھی اور شمس ایک شو آنے والا ہے اور مجھے شمس تبریز اور مولانا روم میں انٹرسٹ ہے, تو مجھے پتا تھا اس میں کوئی خاص چیز وہاں مجھے نہیں ملنی, بٹ پھر بھی میں گیا اور میں دیکھنا چاہتا تھا کہ کریٹیولی کیسے وہ کرتے ہیں. تو انہوں نے وہی نہ ترسا نہ یہودم نہ مسلم چتدبیر مسلمانہ, یہ ان کی ایک بہت مشہور ایک نظم ہے, کہ کچھ تو کرو اے مسلمانوں کہ مجھے تو مجھے بتاؤ, جو پھر بعد میں بلے شاہ نے بھی کی تھی کہ نہ میں یہودی ہوں, نہ میں مسلم ہوں, نہ میں کرسچن ہوں, کون ہوں میں, نہ میں مٹی سے بنا ہوں, نہ میں پانی سے بنا ہوں, کون ہوں میں. تو اس طرح کی ایک بہت خوبصورت, تو وہ انہوں نے انگلش میں ٹرانسلیٹ کی تھی, اس کے ساتھ کوریوگرافی وغیرہ بہت اچھی تھی. تو مجھے اگر مجھے لوگوں میں جانے کا شوق ہوتا تو مجھے بہت لوگ جانتے ہیں, میں بہت کم کہیں باہر جاتا ہوں اور صرف وہاں جاتا ہوں جہاں مجھے کچھ سیکھنے کو ملے گا, سمجھنے کو ملے گا, یا کچھ رشتے ہیں جو اتنے سالوں سے ہیں, یا میں فون بھی صرف انہیں لوگوں کا اٹھاتا ہوں جن سے میں بات کرنا چاہتا ہوں یا باقی لوگوں کے ساتھ, اور میں جو کام اپنا کر رہا ہوتا ہوں یہ ساری چیزیں میری انرجی ڈپلیٹنگ ہے میرے لیے, کیونکہ میں فوکس نہیں کر پا رہا کام کے اوپر جو مجھے کرنا ہے. اور جب میں کرنے بیٹھوں گا تو مجھے پتہ ہے